0: Tu vai mă pâni tite tire la ghi altuni uinătă.
1: अब आउनुहोस् हाम्रो चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा 200 सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सपोर्ट मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चढिख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
1: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0449412020।
1: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
6: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
7: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
6: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
7: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
6: आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसको बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दै रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबित काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
6: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
5: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
6: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्। यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
5: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840079601।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: अभिलेख राखेर जमीन मुनि विसर्जन गरिँदै
1: रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो। प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन।
0: बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह। पानीको प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव।
1: अमेरिकामा आकस्मिक बाढ़ी, 15 बेपत्ता इरानी ड्रोन आक्रमण, खतरनाक रूपमा बढ़ेको युएको दावी।
0: र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित। बिहिबार मलेसियासँग खेल्ने अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि उद्धार गरिएको प्रसंग।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझसम्म 11,379 जनाको उद्धार गरिएको हो। प्राधिकरणको स्थिर प्रतिवेदन अनुसार बाढ़ीबाट प्रभावित विभिन्न 16 स्वास्थ्य संस्थामा 279 जनाको उपचार भइरहेको छ। 168 जना उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढ़ी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन बलेखु खण्डको कृष्णवीर र परेवावीरमा सड़कको भीर कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेली ब्रिज जडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ।
3: निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरी वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50,00,000 जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50,00,000 जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 को हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट बेत्रावती भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
4: नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्सञ्चालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगे पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राधिकरण प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनर्स्थापनाका लागि आवश्यक जनशक्ति उपकरण सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनर्स्थापनाका क्रममा संघ प्रदेश स्थानीय तहसँगै सुरक्षा निकाय निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोर लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकाय बीच आवश्यक समन्वय गरी भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, सञ्चालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता
1: यस्तो डीएनए हामीले निकालेको हुन्छ त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो
2: बारेपछि महामारीको जोखिम बढ्दो स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष्टिन्छ
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास गर्छ तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने
3: अभिभावकसँग खुला संवाद हुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ।
2: बाल विवाह रोकौ छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC सामुदायिक रेडियो उदयपुर र CIN
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
5: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
6: फिर्ता लिनुभयो त एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि
0: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँ सुनिरहनु भएको छ। अब बाँकी खबर
2: खालीपानीका मुहानमा ढल मिसिना रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला हैजा डेंगु लगायतका रोग फैलिने जोखिम बढ़ेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे बढ़दा डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई
7: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ। काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनस्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ पीड़ा सरकारले बुझेको छ, उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनस्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भुटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अप्नाउनुपर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छु रोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ। यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी हिमबाढ़ी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौक 10 भीषण बाढ़ीका कारण 12 स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोलप्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्गमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौ 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौ 9 गते देखि नै बसेको छैन। बाढ़ी पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङ्गमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सीमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ। सब व्यवस्थापनका लागि विभिन्न किसिमका प्रयत्नहरू भइरहेका छन्। सब व्यवस्थापनको नीतिको बारेमा फोरेन्सिक विज्ञ डाक्टर अरविन्द्र साक्यसँग हामीले कुराकानी गरेका छौं।
8: सबमा चाहिँ पहिचान सुन्ने केही भेटिन्छ भेटिँदैन भन्ने जाँच गरेका छौँ, रिपोर्ट गरेर त्यो सबसँगै चाहिँ डिएनए नमुनाहरू सञ्चालन गरेर जाँच हुने सञ्चालन गरेका छौँ र
9: के के कुरामा ध्यान दिएर त्यसको अभिलेखहरू राख्ने काम भइरहेको छ।
8: अब महिला पुरुष के हो त्यो एउटा राख्छौँ, त्यो सँगसँग चाहिँ लम्बाइ कति छ के कस्तो छ, अनि त्यस बाहेक चाहिँ शनाखत हुने अरू टिमहरू कतै कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो भेटिन्छ भेटिन्छ त्यो त्यो गर्छ हामीले बाहिरी हेर्दा तनाखत गर्नु सकिने खालको चिजहरू हामीले हेर्दा छौँ र त्यस सँगसँग चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि त्यहाँदेखि हामीले दाँतबाट पनि तनाखत गर्नु देखिन्छ दाँतको चाहिँ एउटा दाँतको कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू भरेको हुनसक्छ दाँतहरू त्यहाँ नक्कली दाँतहरू हालेको त्यो दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेरेर जाँच गर्दा छौँ, नमुनाहरू हामी सङ्कलन गर्दा छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ एउटा कोड नम्बर अथवा एउटा नम्बर त्यो चाहिँ एउटा बडी ब्यागमा हालेर बडी ब्यागमा बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको हो। तर कति समय राख्न पर्ने हुनसक्छ भनेर नभए चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
9: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा?
8: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन, जहाँ चाहिँ त्यहाँ चिसो बनाउने कोठाहरू होइन, अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ, ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब बडी स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो। स्टोर गरे पनि बडी चाहिँ चिकनको चलाउने त ढिलो हुन्छ भन्ने हो। अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा अप्सन चाहिँ टेम्पोरेरी बेरियर भन्छ, त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरू के अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँच सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसमा पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
9: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट क्विन छ, त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो, त्यो हुन्छ कि हुँदैन?
8: क्विन त केही गरेर पनि रोक्न सकिँदैन, क्विन नै प्रोसेस छ, त्यो क्विन नै भइहाल्छ। तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो, अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो। अब त्यो यतिकै हामीले यतिकै राख्यौँ भने त बाहिर चाहिँ झन् चाँडै पुग्छ।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
11: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
10: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
11: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
10: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
11: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
10: बाल विवाह रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को साझा खबर सुन्दै हुनुहुन्छ। हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरका अन्त्यमा प्रमुख खबरका शीर्षकहरू: भोटेकोशी नदी प्रभावित 11,000 भन्दा धेरैको सूची, ज्यान गुमाउनेको संख्या 900 नाघ्यो, परिचय नखुलेका शवहरूको अभिलेख राखेर जमिन मुनि विसर्जन गरिँदै, रसुवा बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति, 15 स्थानीय तहलाई 9,25,00,000 पठाइयो, प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन, बाढ़ीपछि महामारीको जोखिम बढ़्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कताको लागि अनुरोध, पानी प्रयोग गर्दा सतर्क रहन विज्ञहरूको सुझाव, अमेरिकामा आकस्मिक बाढ़ी 15 बेपत्ता, ईरानी ड्रोन आक्रमण खतरापूर्ण भएको UAE भनाई, र ACC प्रिमियर कपमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजित, बिहिबार मलेसियासँग खेल्ने, अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको सन्यास घोषणा। हवस् त, अहिलेलाई साझा खबरको समय सकिएको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने सुनिल राज भारत, रवि धिताल, राजेन्द्र रिजाल र सहकर्मी साथीहरू लील प्रकाश चन्द, सुशीला श्रेष्ठ, सन्तोष गन्धर्व सहित म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा बिहाई बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरीशंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोशी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
2: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
3: सदस्य
2: जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
2: नाम्दु सेवा केन्द्र नाम्दु 98513221636
1: सेवा केन्द्र गैरीमुदी 98513221637
2: जुगु सेवा केन्द्र जुगु 98513221141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुक्किएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बोस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामेन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको
0: तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। अझै हिम नदी फर्किन सक्ने चीनको चेतावनी।

0: नबीमा सड़क भाँसी पशी पतेका बाहिर एलपी ग्यास भरिँदै रसवागरी नाता बाढी पछि तातो पानी नाका पनि बन्द र क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह आक्रमणको प्रतिकार गर्ने चेतावनी
1: ओहो यति बिहानै कता हिँड्नु भयो भाउजू कता जानु नि नानी बारी जोत्नु पर्ने थियो कृषि मेसिनरी पनि चाहिएको थियो हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ
2: ए यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त
1: ए हो र नानी अनि त्यहाँ के पाइन्छ नि
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन हाते ट्रेक्टर कम्बाइन्ड मेल जेनेरेटर थ्रेसर मोटर ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ
1: ए हो र ल धेरै धेरै धन्यवाद है नानी म पनि त्यतैतिर जानु पर्ला
3: हजुर यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन हाते ट्रेक्टर कम्बाइन मिल जेनेरेटर थ्रेसर मोटर ग्राइन्डर चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763583333
4: प्रोपाइटर नवीन श्रेष्ठ श्रेष्ठ मेसिनरी स्टुडेन्ट सप्लायर्स बिगु गाउँपालिका 4 सिंगटी दोलखा
0: अब समाचार विस्तारमा चीनले अझै हिमनदी फत्किन सक्ने चेतावनी दिएको छ चीनिया संचार माध्यमले नेपालमा केही दिन अघि गएको विनाशकारी बाढ़ीपछि हिमनदी खसेर बनेको पहाड़ी खाडल आसपासका अन्य हिमनदी समेत भत्किन सक्ने जोखिम रहेको जनाएको हो चीनिया सरकारी प्रसारक सीसीटीभीले चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै हिजो खाडलबाट करिब 2.5 किलोमिटर तल रहेका साना साना पानीका जलाशय क्षेत्र निरन्तर फरिएर बाहिरिन थालेको जनाएको छ ती सबै क्षेत्रमा अहिले पानी ओभरफ्लो हुने अवस्थामा रहेको बताइएको छ खाडल आसपासका हिमनदीहरू पनि भत्किने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ यस्तो घटना भएमा थप ठूलो बाढ़ीको जोखिम निम्तन सक्ने अनुमान गरिएको छ यसैबीच बाढ़ीले ठूलो क्षति गरेपछि नेपाल चीन सीमा क्षेत्रमा सीसी क्यामेरा जडान शुरू गरिएको छ नेपाल चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडानको काम हिजोबाट शुरू गरिएको हो भोटेकोशी बाढ़ीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बाढ़ी पछिको उद्धार र राहतको विषयमा शीर्ष नेतृत्वसँग छलफल गरेका छन् प्रधानमन्त्रीसँगको भेट लगत्तै सभापति लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका थिए प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको भेटपछि शीतल निवास पुगेका लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् भेटका क्रममा उनले रसवाको भोटेकोशी बाढ़ीमा आएको बाढ़ी नदीमा आएको बाढ़ी र बाढ़ीले पुर्याएको क्षति तथा बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन् सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए प्रधानमन्त्रीले दिएको जानकारी अनुसार उनले राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन् यसअघि प्रधानमन्त्री शाहले विपद प्रभावित क्षेत्रमा नागरिकको जीवधनको रक्षा राहत सामग्रीको सहज पहुँच र पुनर्स्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए चीन सरकारले रसवागढ़ीमा आएको बाढ़ीपछि तातोपानी नाका समेत बन्द गरेको छ चीन सरकारको तर्फबाट भन्सार कार्यालयका नाममा इमेल प्राप्त गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुल बहादुर पाण्डेले जानकारी दिए। इमेलमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख गरिएको छ। रसवागरी बाढ़ीले बगाएसँगै तातोपानी नाकालाई विकल्पको रूपमा हेरिएको थियो, तर सो नाका समेत बन्द भएपछि नेपाल चीन व्यापारको विकल्प साँगुरिएको छ। अब मुस्ताङ स्थित कोरेला नाका मात्र सञ्चालनमा छ। चाडपर्वको मुखमा दुवै नाका अवरूद्ध हुँदा त्यसले नेपाली बजारमा भने प्रत्यक्ष असर पुग्नेछ। तातोपानी भन्सार कार्यालयका अनुसार हाल नेपालतर्फ सड़क सामान्य चलिरहेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
5: विवाहका लागि भोज भत्तेहरु टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट ल्याउने होला त भन्छ।
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चण्डीगढमा पाइहालिन्छ।
7: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोज भत्ते तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
8: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98412482383 र कृष्ण श्रेष्ठ 98640021।
9: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
10: वा तपाईहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर, शान्त हलको आवश्यकता परेको छ?
11: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
10: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
11: हाम्रा सुविधाहरू
12: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
11: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
12: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
11: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
12: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
11: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
10: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
11: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0974181802 र 0974181844।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि अमेरिकासँग डीएनए परीक्षण र सिंगापुरसँग उच्च क्षमताको आवश्यक उपकरण माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर छेत्रीले हिजो आयोजित पत्रकार सम्मेलनमा पीड़ित पहिचानका लागि प्राविधिक सहयोग माग गरिएको जानकारी दिएका हुन्। अमेरिकासँग डीएनए परीक्षण र सिंगापुरसँग उच्च क्षमताको आवश्यक उपकरण अनुरोध गरिएको उनले जानकारी दिए। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने मन्त्रालयले जनाएको छ। हालसम्म भारत, चीन, फ्रान्स, अमेरिका, संयुक्त अरब इमिरेट्स, यूएई, दक्षिण कोरिया लगायतका देश तथा अन्य साझेदारबाट उद्धार तथा राहतको सामग्री प्राप्त भएका छन्। भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ। सुरुङमा उद्धारका लागि भारतबाट 11 जना र चीनबाट 9 जना विशेषज्ञ प्राविधिक टोलीहरू नेपाल आएका छन् भने दक्षिण कोरियाको एउटा टोली पनि सुरुङ उद्धारमा परिचालन गरिएको उनले बताएका छन्। प्रवक्ता छेत्रीका अनुसार डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका 18 जना फोरेन्सिक विज्ञहरूको टोली पनि हाल नेपालमा छन्। यसैबीच भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ। शव पहिचान चुनौतीपूर्ण बन्दै गएपछि बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। नेपालमा गएको बाढ़ी र पहिरोपछि हिमनदी तथा जलस्तर सम्बन्धी आवश्यक पूर्व सूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चीनिया विदेश मन्त्रालयले अस्वीकार गरेको छ। चीनले नेपालसँग मौसम जलस्रोत तथा विपद व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। चीनले विपद राहत तथा उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। चिनिया पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्याङ्क नियमित रूपमा प्रदान गरिँदै आएको छ। चिनिया विदेश मन्त्रालयले रोइटर्सलाई उपलब्ध गराएको एक वक्तव्यमा दुवै देशबीच मौसम विज्ञान जलस्रोत र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा सुदृढ सहकार्य रहँदै आएको जनाएको छ। चीनले नेपालको राहत कार्यमा पूर्ण सहयोग जारी राख्ने र दुवै देशका जनताको साझा हित रक्षाका लागि सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। भुटेकोशी बाढ़ीले 100 कन्टेनर र अरबौं रूपियाँको माल वस्तु बगाएको अनुमान गरिएको छ। संयोजना सम्पर्कमा आएका छैनन् भने कन्टेनर र माल वस्तुको क्षति यकिन गर्न सक्ने अवस्थामा नरहेको व्यवसायीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीमा 544 मालवाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भएको र करिब 501 जना मजदूर सम्पर्कविहीन भएको

0: गरेका व्यापारिक मालवस्तुको परिणाम र मूल्य तत्काल यकिन गर्न नसक्ने जनाएको छ। 2082 बाढ़ीले क्षतिग्रस्त भएको र स्वभन्सार यार्ड अस्तव्यस्त रहेकाले सर्पष्ट पार्किङ गरेका कन्टेनरमा करोड़ौं मूल्यका मालवस्तु लोड गरिएको थियो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित परिवारलाई प्रति परिवार 2,00,000 दरले राहत दिने भएको छ। बाढ़ीमा परिवेपत्ता भएका 73 परिवार र एकजना मृतकका परिवारलाई गाउँपालिकाले प्रति परिवार 2,00,000 रूपियाँ राहत दिने निर्णय गरेको हो। गाउँपालिकाको हिजो बसेको आकस्मिक बैठकले पालिकाको विपद व्यवस्थापन कोषबाट सो रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए। बाढ़ीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका संरक्षक अभिभावक वा परिवारका मुख्य व्यक्तिको बैंक खाता मार्फत राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। बाढ़ीबाट प्रभावित तथा सम्पर्कविहीन नागरिकको यकिन विवरण ओडा कार्यालय मार्फत संकलन गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक दाहालले बताएका छन्। रसुवा भोटेकोशी बाढ़ीले काठमाण्डौ जोड्ने मुख्य लोकमार्ग पहिरोले ठप्प भएको छ। नारायणगढ मोगलिन सड़क खण्डमा परेवाभीर र कृष्णभीर भाँसेपछि पैदल यात्रीलाई समेत रोक लगाइएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: विनाशकारी बाढ़ीले त्रिशुली नदीको तीव्र कटनका कारण नारायणगढ मुगलिन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अघिल्लो बाढ़ीदेखि नै सड़कको तल्लो भाग जाली तथा टेकको कटन भइरहेकोमा आइतबार बिहानको बाढ़ीले सड़क अड्याएको मुख्य खुट्टा तल्लो बेच्ने ढालेपछि कृष्ण भीर क्षेत्रको सड़क जगदेखि भाँसिएर आवागमन पूर्ण रूपमा ठप्प भएको हो। सड़क विभागको अनुसार परेवा भीर र त्यस भन्दा करिब 200 मिटर अगाडिको अर्को कृष्ण भीर दुई ठाउँमा सड़क पूरै काटिएको छ। घटनास्थलमा सड़क विभागका एक्सकाभेटर र प्राविधिक टोलीहरू खटिएर अध्ययन भइरहे पनि नदीको कटन अझै जारी रहेकाले अहिले कामदार तथा मेसिन तल पठाउन सक्ने सम्भावना नरहेको विभागले जनाएको छ। रसुवाको बाढ़ीका कारण त्रिशुली नदीले कृष्ण भीर खण्डको करिब 20-50 मिटर सड़कको तल्लो जग्ने बगाएर सड़क भाँसिएकाले हाल यो लोकमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरूद्ध भएको हो। कृष्ण भीरमा सड़क बगाए लगत्तै जिल्ला प्रशासन कार्यालय मकनपुरले सूचना जारी गर्दै कृष्ण भीर क्षेत्रमा सड़क भाँसिएकाले अर्को सूचना जारी नभएसम्म सड़क सञ्चालन गर्न नसकिने जनाएको छ। पृथ्वी लोकमार्ग काठमाडौँ जोड्ने मुख्य सड़क भएकाले ग्यास खाद्यान्न लगायतका अत्यावश्यक आपूर्ति गर्न र सर्वसाधारण यात्रुका लागि सड़क विभागले 4 वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। जस अनुसार वीरगंज हेटौडा भैसे पालुङ नौबिसे हुँदै काठमाडौँ आउने त्रिभुवन राजपथलाई विशेष गरी ग्यास तथा अत्यावश्यक मालवाहक सवारीका लागि प्रयोग गर्न सुझाइएको छ। यस्तै बर्दीबास सिन्धुली खुरकोट धुलीखेल हुँदै काठमाडौँ आउने बीपी लोकमार्ग हेटौडा भैसे टीका भैरव हुँदै आउने कान्ति लोकपथ र कुलेखानी क्षेत्रबाट आउने सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ। धादिङको कृष्ण भीरमा गएको पहिरोले पृथ्वी लोकमार्ग अवरूद्ध भएपछि सोमबारदेखि ग्यास बुलेट काठमाडौँ नआउने भएका छन्। तराईमा रहेका विभिन्न ग्यास उद्योगमा सिलिण्डरमा ग्यास भरेर ट्रक मार्फत हेटौडा कुलेखानी र बाइरोडको बाटो हुँदै काठमाडौँमा ल्याइने भएको छ। यही मार्ग हुँदै पेट्रोल डिजल र हवाई इन्धनका ट्याङ्करहरू पनि आवत जावत हुनेछन्। पृथ्वी लोकमार्ग सञ्चालनमा नहुन्जेल धादिङ र काठमाडौँसम्म ग्यास बुलेट आउन सक्ने स्थिति नरहेका कारण तराईका उद्योगमा ग्यास भरेर ट्रक मार्फत काठमाडौँ ल्याउने वैकल्पिक निर्णय भएको आयल निगमले जनाएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: भदौ 10 गते गएको रसुवा बाढ़ीका कारण प्रभावित क्षेत्रका 15 बैंक शाखा कार्यालयमा पूर्ण क्षति भएको छ। नेपाल बैंकर्स संघका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न 12 बैंकका 16 शाखा कार्यालय रहेकोमा 15 शाखा कार्यालयमा पूर्ण क्षति पुगेको हो। एउटा शाखा कार्यालय पनि क्षतिग्रस्त अवस्थामा छ। बाढ़ीका कारण विभिन्न बैंकका शाखाहरूले 60 करोड़को प्रत्यक्ष क्षति बेहोरेका छनृ प्रभावित बैंकका सबै शाखाहरूमा कुल 78,204 जना निक्षेपकर्ता रहेको संघले जनाएको छ। बैंकहरूका 9 एटीएममा 1,16,63,000 रूपियाँ नगद रहेको थियो भने क्याश भल्टमा 17,24,00,000 रूपियाँ रहेको थियो। त्यसै गरी नगद काउन्टरमा 1,17,00,000 नगद रहेको संघले जनाएको छ। सो बैंकमा रहेका बैंक मध्ये केसु क्षेत्रमा रहेका बैंक मध्ये केसु विकास बैंकमा मात्रै लकर सुविधा रहेको र सो लकर पनि क्षतिग्रस्त भएको छ। त्यसै गरी बाढ़ी गएको क्षेत्रमा 8 एटीएम काउन्टर रहेको संघले जनाएको छ। बैंकका अधिकांश एटीएम काउन्टर पनि क्षतिग्रस्त रहेको संघले जनाएको छ। संघका अनुसार प्रभावित क्षेत्रमा बैंकहरूले 2,43,00,000,00,000 कर्जा लगानी गरेको अवस्था छ। बैंकहरूको यो कर्जा लगानी जलविद्युत क्षेत्रमा गरेको बाहेकको हो। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने चेतावनी दिएका छन्। राष्ट्रपति कार्यालयले हिजो जारी गरेको विज्ञप्ति अनुसार पेजेस्कियानले इरान युद्धको पक्षमा नरहेको तर आक्रमण भए प्रतिकार गर्ने चेतावनी दिएका हुन्। उनले इरान शान्ति र स्थिरताको पक्षमा रहे पनि आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताएका हुन्। अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले आइतबार नाराकदिकमा रहेका 2 प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो। हाम्रो समाचारमा अब खेलकुदको समाचार। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएससी मेन्स प्रिमियर कप विजयी शुरूआत गरेको छ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहरानलाई 7 पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। बहरानले दिएको 88 रनको जिनो लक्ष्य नेपाली टोलीले 21 ओभरमा 3 विकेटको क्षतिमा भेटायो। त्यसअघि मलेसियाको बांगी स्थित वाईएसटीयूकेएम क्रिकेट ओभरमा नेपाली टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइन 36.2 ओभरमा 87 रन बनाउँदा अल आउट भयो। बहराइनलाई कम स्कोरमा रोक्न कप्तान सन्दीप लामिछानेले 5 विकेट लिए। समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बिहिबार मलेसियासँग खेल्नेछ। आइतबार साउदी अरेबिया र आगामी मंगलबार हङकङसँग खेल्ने तालिका छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसएससी मेन्स प्रिमियर कपमा विजयी शुरूआत गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना विदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँटो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुरिस्टको संयुक्त अपिल।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगुचार सिङ्गटी लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝大哥我也把你拿去给俺好哥我站了路我站了了路没完的垃圾我站着电都过谁玩的过来留你个老爱的俺我先管你好我那啥我老都干我再见了你我再问题你
1: 耶他为了给你台阶的卡卡他为了你个想不能想不能的背地是 rental and catching service 这个没白领钱
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन साइज कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडीसी दुध लिएर आऊ न।
0: ल ल, म दोलखा डेरीको नम्बर वान डिडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन भाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन भाँडाहरूजी, के कुराकानी गर्नु लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
7: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
10: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्र्याक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दैलो ट्र्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
9: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
10: ए, हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
9: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
10: ए, हो र, ल, धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
11: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 5833।
12: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिकको परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे। नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: होइन ए पाँडे सोल्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: गठै बरी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सकेको नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन त,
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिस होम सिटीमा एहा फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844491042 र 9844061814।

0: खाद्यान्नका बिउको खोजेको हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजनसँगको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै मातहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि। प्रहरी चौकी काभ्रेभञ्जन काभ्रेले हराएकी 8 बालिकालाई सकुशल उद्धार गरी आफन्तलाई बुझाएको छ। काभ्रेको महाभारत गाउँपालिका 1 घर भई हाल धुलिखेल नगरपालिका 9 मिलनचोक बस्ने 22 खड्गबहादुर राणा मगरले उनको 8 छोरी गत भदौ 7 गतेदेखि हराएको भनी प्रहरीमा दिएको उजुरीको आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले गत भदौ 8 गते धुलिखेल नगरपालिका 9 लप्सीबोट स्थित केराबारीबाट बालिकालाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: जिल्ला प्रहरी कार्यालय रामेछापले प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर समेत सामाजिक सञ्जालमा पोस्ट गरी भ्रम सृजना गरी ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 ठोसे बस्ने 32 भगवान कार्की रहेका छन्। नेपाल सरकारद्वारा जारी गरेको प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा आफूले 1,20,000 रकम सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली भौचर तयार गरी उक्त नक्कली भौचर र आफ्नो व्यक्तिगत खाताको क्यूआर कोड समेत सामाजिक सञ्जालहरूमा पोस्ट गरी ठगी गरेको आरोपमा कार्कीलाई गत भदौ 13 गते पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: गत भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने सेफ फेला पारी तोडफोड गरी नगद 92,68,505 रूपियाँ चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले 29 जनालाई पक्राउ गरेको छ। गत भदौ 12 गते धादिङको गल्छी गाउँपालिका 4 बेलकु खोला स्थित त्रिशुले नदी किनारमा बाढ़ीले बगाएर ल्याएको पैसा राख्ने उक्त सेफ फेला पारी आफू खुसी तोडफोड गरी सेफभित्र रहेको नगद बाँडफाँड गरेको भन्ने प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त नगद सहित मानिसहरूलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले रसुवाको भोटेको सीमा आएको बाढ़ीले बगाएर ल्याएको मृतक महिलाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको विनयी त्रिवेणी गाउँपालिका 1 घर भई हाल भरतपुर महानगरपालिका 1 लीला चोक बस्ने 25 मदन गुरूङ र सुनसरीको चाँदबेला नगरपालिका 6 घर भई हाल भरतपुर महानगरपालिका 2 पोखरा बसपाक सुपारी टोलमा बस्ने 38 उमेश चौधरी रहेका छन्। गत भदौ 10 गते आएको भीषण बाढ़ीले बगाएर ल्याएको शवलाई अमानवीय व्यवहार देखाउँदै मृतकको कानबाट मुन्द्रा चोरी गरेको घटनाको भिडियो प्राप्त भए पश्चात अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई उक्त मुन्द्रा सहित गत भदौ 11 गते चितवनको भरतपुर महानगरपालिका 1 पोखरा बस पार्क स्थितबाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: प्रहरी चौकी काउले सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले 29 जातको 206 गोलिया काठसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 5 पोखरी थाङपाल गाउँपालिका 3 भोताङ बस्ने 22 लाक्पा तामाङ रहेका छन्। गत भदौ 5 गते मेलम्ची नगरपालिका 5 भदौरे स्थित 52 भोटेचौर सड़क खण्डमा चेकिङमा खटिएको प्रहरी टोलीले धुनिसी चौरबाट पिपले 52 जाँदै गरेको 23 ख 52-48 नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त काठ बरामद गरिएको हो। बरामद काठ र मानिसलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय सिन्धुपाल्चोक चौतारा पठाइएको छ।
1: जिल्ला प्रहरी कार्यालय चितवनले 168 किलो लागू औषध गाँजा सहित दुई जनालाई गत भदौ 8 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासीको मध्यबिन्दु नगरपालिका 7 बस्ने 51 वर्षीय दिलराम थारू र चितवनको रत्ननगर नगरपालिका 1 बस्ने 36 वर्षीय कर्णबहादुर तामाङ रहेका छन्। चितवनको राप्ती नगरपालिका 10 सिप्लेटी स्थित ड्यूटीमा खटिएको प्रहरी टोलीले राप्ती नगरपालिकाको भित्री सड़क खण्ड हुँदै पूर्व पश्चिम राजमार्ग हाइवे तर्फ जाँदै गरेको बागमती प्रदेश 03-01-023 5828 नम्बरको कारलाई शंका लागि चेक जाँच गर्दा उक्त गाड़ीको डिक्की भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागू औषध गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। कुटपिट गरी घाइते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले गत भदौ 7 गते 8 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका 3 आँपचौर बस्ने 25 वर्षीय गोपाल बिक, सुई ठाउँका 20 वर्षीय दिपेन्द्र लोहार, 36 वर्षीय नारायण लोहार, मन्थली नगरपालिका 7 कल्लेरी बस्ने 32 वर्षीय करण बिक, सोही ठाउँका 25 वर्षीय विपना खाती, सिन्धुलीको सुनकोशी गाउँपालिका 4 डाँगी बस्ने 24 वर्षीय रमन बिक, सोही ठाउँका 30 वर्षीय रमेश बिक र 20 वर्षीय चतुरलाल बिक रहेका छन्। रामेछापको मन्थली नगरपालिका 7 कल्लेरी मानेडाँडा बस्ने 35 वर्षीय जीवन बिकलाई सोही ठाउँ बस्ने करण बिक लगायतले पुरानो रिसिभीको कारण खाँडादेवी गाउँपालिका 9 स्थित स्कूल डाँडामा कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न उनीहरूलाई सोही दिन पक्राउ गरेको हो। घाइते जीवनको मन्थलीको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। उक्त घटनामा संलग्न उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ठूलो मानवीय क्षति भएको छ। घटनास्थलबाट उद्धार गरिएका केही शवहरूको पहिचान भइसकेको छ भने केही शवहरूको अझै शनाखत हुन सकेको छैन। हाल सामाजिक सञ्जालमा शनाखत हुन नसकेका शवहरूलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागिएको भनेर भ्रम फैलाइएको छ। तर वास्तविकता के हो भने पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन नेपाल सरकारको प्रचलित कानूनी व्यवस्था तथा पहिचान नभएका व्यवारिसे शव व्यवस्थापन निर्देशिका संशोधन 2083 अनुसार वैज्ञानिक, अभिलेखीय र मानवीय आधारमा गर्न लागि हो।
3: लामो समयसम्म पहिचान नखुलेका शवहरू बाह्य वातावरणमा रहँदै गर्दा यसको गल्ने सड्ने प्रक्रियामा तीव्रता आउँछ। यसै प्रक्रियामा विभिन्न ब्याक्टेरियाहरूको वृद्धि हुनुका साथै विभिन्न किरा फट्याङ्ग्रा जनावरहरूको यसमा आकर्षण बढ्दछ, जसले गर्दा नजिकको पर्यावरण, पानीका स्रोतहरू, माटोमा प्रदूषण हुने सम्भावना उच्च रहन्छ। यसै कारणले पहिचान नखुलेका शवहरूलाई सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गर्दा भविष्यमा पहिचान खुलाउन पनि सहज हुने र यसबाट महामारीको जोखिम पनि कम हुने सम्भावना देखिएकोले पहिचान नखुलेका शवहरूलाई नेपाल सरकारले तोकेको वैज्ञानिक मापदण्ड अनुसार व्यवस्थापन गरियो भने यसबाट भविष्यमा पहिचान पनि खुल्न सहज हुने र जनस्वास्थ्यको जोखिम र हुन सक्ने महामारीबाट पनि जोगाउन सकिने उच्च सम्भावना रहन्छ।
2: यो प्रक्रियालाई राज्यले शवलाई दाह संस्कार गर्न लागेको रूपमा बुझ्नु गलत हो। यसलाई भविष्यमा शनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको रूपमा बुझ्नु उपयुक्त हुन्छ।
4: सामाजिक सञ्जालमा फैलाइएको सबै शवलाई सधैँका लागि गाडेर अन्त्येष्टि गर्न लागि भन्ने हल्लामा सत्यता छैन। नेपाल प्रहरी स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा सम्बन्धित निकायहरूको समन्वयमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले निर्धारण गरेको मापदण्ड एवं पहिचान नभएका तथा व्यवारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 अनुसार सम्मानजनक रूपमा शव व्यवस्थापन गर्न लागि हो। कुनै शवको भविष्यमा शनाखत भएमा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने कानूनी व्यवस्था अनुसार नै काम भइरहेको छ। त्यसैले हामी सबै नागरिकहरूलाई भ्रामक अपुष्ट सूचना र अफवाहको विश्वास नगर्न हुनका लागि हार्दिक अनुरोध गर्दछौ।
5: भोटेकोशी नदीमा आएको बाढ़ीसँगै बगेर आएका मानिसका शव, मृत जीव जनावर तथा अन्य फोहोर जन्ने र प्रदूषित पदार्थको कारण नदीको पानीमा हानिकारक कीटाणु मिसिएको छ। कीटाणुको कारण नदीका माछा तथा अन्य नदीजन्ने खाद्य पदार्थ समेत कीटाणुयुक्त भएका छन्। त्यसैले भोटेकोशी नदी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्ने खाद्य पदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्नुहोस्। दूषित पानी तथा खाद्य पदार्थको प्रयोगले हैजा, झाडा पखला, छालामा संक्रमण लगायत अन्य रोग फैलिने भएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्य पदार्थ खाने, नदीको पानी पिउने जस्ता कार्य नगर्न नगराउन नेपाल प्रहरी सम्पूर्ण प्रभावित क्षेत्रका बासिन्दाहरूमा हार्दिक अनुरोध गर्दछ। जय नेपाल।
0: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो तरिकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनु है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949 421 020।

0: सूर्यमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा बिहाई बमोजिमको
0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

0: भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्य जीवहरूलाई तोकिएको मिटिङ समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
1: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
0: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
0: व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
1: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
1: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मेटि 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0-49-411-30
1: नामदु सेवा केन्द्र नामदु 98-51-322-136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37
1: जुगु सेवा केन्द्र जुगु 98-51-322 141 छ।
0: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 1।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। दुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह चार बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-4-12-020।
1: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
2: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
1: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै, क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
2: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
3: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगठी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
1: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

गाउँमै जन्मेको अनि गाउँमै हुर्केको मान्छे हुँ म। तिमी त शहरमा रमाउँदै हौली, म सधैँ तिम्रै यादमा हुन्छु। यही गाउँ बस्ती अनि उकाली ओह्राली।

रक्षा म्युजिक प्रालीको गौरवमय प्रस्तुति प्रतिभावान कलाकार लोकचन्द्र शाह शंकरको लोकदोहोरी गीत गाउँमै जन्मे लोकचन्द्र शाह शंकरको मौलिक लय तथा शब्द सृजना भित्र लोकचन्द्र शाह शंकर अनि शर्मिला विश्वकर्माको मधुर आवाज अब डिजिटल बजार।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचा सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कठै बरेलैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकेको नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सितैमा।
4: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 60 814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाएको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावे तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति, समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे। नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।

आदर्श भन्ने तिमीलाई थाहा नभएको पनि होइन, मेरै लागि आफ्नो सर्वस्व त्यागेर नआएको पनि होइन तिमी। आवेशमा नआऊ भने किनकि हतारमा गरिएको निर्णयले पछि मलाई पछुताउने थिएन। हो, दोष मेरो त्यही हो, त्यही कारण आज तिमी मबाट धेरै टाढा छौ। अहिले त यो अर्ध पागलको सबै झल्को मेटियो होला है।

0: दीपक बसन्त कार्कीको मन लोभ्याउने लय सृजना अनि भरत खत्रीको मन छुने शब्द सृजना भित्र मौसम गुरुङ र कालिका रोकाको सुमधुर आवाज, अशोक कुँवरको मर्मस्पर्शी लोक दोहोरी गीत, झरी बादलको बिआरबिटी 60-45-85-35 हमाल म्युजिक प्रालीद्वारा सर्वत्र बजारमा उपलब्ध छ।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 98446-46-63-78 र 98446-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।

0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
1: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
2: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
6: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
9: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
8: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरिकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि?
9: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा दिस होम सिपेमा।
10: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
1: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरिकोट, चरिख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा बिहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठुटमेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर ओडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने,
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने,
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने,
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने,
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: Ha थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
0: नाम्दु सेवा केन्द्र नाम्दु 98513221636
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513221138
0: जुगु सेवा केन्द्र जुगु 98513221141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, रिकु चार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था

0: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरिघाङ दोलखा 97.1 FM 802 र 97.1 FM 844।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0949412020।
3: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागि बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डवहरू गइहालौ न सकिगो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कुल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
5: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याममै नयाँ बजाज किन्न चाहनुहुन्छ
6: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्
5: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याममै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ
6: पुरानो बाइकको टेन्सन छोड्नुहोस् नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्
5: यही भाद्र 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामेन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ
7: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन्छ।

0: सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू, योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
1: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
0: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
1: शिविर सञ्चालन हुने मिति, समय र स्थान।
0: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6,
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7,
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4,
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5,
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3,
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8,
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9,
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2,
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
1: स्थान, सम्बन्धित वडा कार्यालय भवन। समय, सबै स्थानमा बिहान 11 बजे।
0: नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि 32 वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु ओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने,
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने,
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने,
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने,
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने,
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0 4 11 0 30
1: नाम्दु सेवा केन्द्र नाम्दु 98 51 322 136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98 51 32 21 37
1: जुगु सेवा केन्द्र जुगु 98 51 322 141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 21 34
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: लालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: ग्रुप राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: पहिले बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
7: पाण्डुहरू गइहालौ न, दर्शन सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9044065293 र 9044211900।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न नीति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे। नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन्छ अनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
0: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-67-39-87। कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जाने नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

ഒറ്റ ദൈവത്തെക്കോ ഹന്ത് സമാചാരമാ ലക്ഷ്മിക്കോ നമസ്കാരം. रसुवाको भोटेकोसीमा आएको बाढीले अल्प पनिय धनजनको क्षति गरेसँगै तामाकोसी किनारमा बस्ने मानिसहरू त्रसित बन्न थालेका छन्। नेपालका जोखिमयुक्त हिमताल मध्ये एक छोरोल्पा हिमतालको सम्भावित विस्फोटको खतराले स्थानीयमा त्रास थपिएको हो। रोलवालिङ हिमश्रृंखलामा रहेको छोरोल्पा हिमताल र त्यहाँ बनेका अन्य साना तालहरू समेत विस्फोट हुने भएले दोलखादेखि रामेछाप र सिन्धुली समेतका तामाकोसी र सुनकोसी नदी किनारका बासिन्दामा त्रास बढेको छ। नदीमा पानीको बहाव बढ्न र सुसाउन थाले लगतै स्थानीय त्रसित हुन गरेका छन्। भोटेकोसीको बाढीपछि विस्फोटको उच्च जोखिममा रहेको छोरोल्पा हिमतालको त्रासले नदी किनारका मानिसहरू राति राम्रोसँग निदाउन समेत नसकिएको बताएका छन्। इसी मोडको अध्ययन अनुसार छोरोल्पा हिमताल उच्च जोखिममा रहेको हिमताल हो। जोखिम न्यूनीकरणका लागि सन् 2000 छोरोल्पा हिमतालमा बनाइएको 5 मिटर गहिरो र 70 मिटर लामो नहरले तालको पानीको सतह पनि 3 मिटर घटाउन मदत गरेको थियो। थप नहरहरू निर्माण गरेर तालको पानीको सतह थप 15-17 मिटर तर झार्नुपर्ने विज्ञहरूले सुझाव दिए पनि त्यसै यता तालको सतह घटाउने कुनै काम हुन सकेको छैन। जलवायु परिवर्तनका कारण भएको तीव्र तापक्रम वृद्धिसँगै छोरोल्पाबाट आउन सक्ने सम्भावित बाढ़ी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बाढ़ीमा उच्च चिन्ता छ। सन् 2008 1.55 वर्ग किलोमिटर रहेको छोरोल्पा तालको क्षेत्रफल सन् 2022 बढेर 1.65 वर्ग किलोमिटर पुगेको थियो। अधिकतम गहिराई भने 136.5 मिटरबाट घटेर 125.6 मिटरमा झरेको थियो। त्यसै यता छोरोल्पाको सम्भावित जोखिमको अध्ययन हुन सकेको छैन। हिउँ पग्लिने क्रम तीव्र भएसँगै रोलवालिङ क्षेत्रमा अरू ससाना तालहरू पनि बनिरहेका छन्। छोरोल्पा नापको नामका ताल पनि विस्तार भइरहेको छ। रोलवालिङ क्षेत्रमा रहेको छोरोल्पा लगायतका हिमताल वा चीनतर्फको भूभागमा रहेका हिमताल विस्फोट भए नेपालतर्फ ठूलो विनाश निम्ति नै छ। छोरोल्पा हिमताल विस्फोट भएमा दोलखाको नाम बेदिम गोंगर खोला दोङयाङ र सिंगटी झोरले नागुदह तामाकोसी मालुखोला सीताली र किर्नेटारो तथा रामेछापको मन्थली सहित सुनकोसी किनारसम्मका दर्जनौ बस्ती र हजारौं घर परिवार जोखिममा पर्न सक्ने छन्। छोरोल्पाको सम्भावित जोखिम पछि राखिएका साइरनहरूले काम गर्न छाडेका छन्। पूर्व चेतावनी प्रणालीहरू स्थापना नभएका कारण नागरिकले हिमपहिरो वा हिमताल विस्फोटको सूचना समयमा नपाएर ज्यान गुमाउनु पर्ने अवस्था निम्तिन सक्नेछ। रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीमा परेका मध्ये 987 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानसम्म 987 जनाको शव फेला परेको तथ्याङ्क सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार रसुवामा 87, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, तनहुमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 जनाको सफेला परेको छ। अझै 3,916 जना सम्पर्कविहीन भएका छन् भने 279 जना घाइते रहेको प्राधिकरणले जनाएको छ। हालसम्म 11,814 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 21,021 जना 11 जना सुरक्षा कर्मी परिचालन गरिएको छ। नुवाकोटको बिदुर नगरपालिका 10 पर्ने बेत्रावती स्थित एउटै घरभित्रबाट 24 शव निकालिएको छ। बेत्रावतीको उत्तर गया मिनी माटो भएको घरबाट 24 शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। फेला परेका शवको अहिलेसम्म शनाखत हुन सकेको छैन। अन्य ठाउँमा अझै खोज्न बाँकी रहेको एसपी रेग्मीले बताएका छन्।
रसुआको टिमुरे स्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोर्खामा मृत फेला परेका छन्। गत बुधबार भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्क विहीन भएका अधिकृत शर्माको शव गोर्खामा फेला परेको हो। उनको शव त्रिशुली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। पोस्टमार्टम पछि उनको शव परिवारले बुझेका छन्। नदी किनारमा फेला परेको शवको शारीरिक बनावट अनुहार दाह्री तथा कपाल हातको बुढ़ी औंलामा रहेको पुरानो खत्तु र दाँतको बनावट लगायतका आधारमा शवको पहिचान गरिएको छ। भन्सारी अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका दुईका स्थानीय हुन्। दोलखाको जिरी नगरपालिकाका नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। नगर प्रमुख जिरेल भुटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्यहरूसहित खोज तलासका लागि नुवाकोट पुगेका हुन्। आज बिहान त्रिशुली पुगेर नगर प्रमुख जिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुली स्थित ब्यारेकमा बेपत्ता भएका जिरीका नागरिकको विवरण बुझाएका छन्। उनले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोज तलास र उद्धार गरिदिन आग्रह गरेका छन्। नगर प्रमुख जिरेलको साथमा बाढ़ीपछि बेपत्ता भएका जिरी सातका प्रकाश तामाङ र जिरी नौका बोस बहादुर तामाङको परिवारका सदस्यहरू पनि नुवाकोटमा पुगेका छन्। नगर प्रमुख जिरेलले भुटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफू र पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको र रसुआको थुम्चेसम्म पुग्ने प्रतिक्रिया दिए। पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको र रसुवाको थुम्चेसम्म पुग्ने प्रतिक्रिया दिए। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछि रसुवा र नुवाकोटमा पुगेका जिरीका सातजना नागरिकहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा प्रकाश तामाङ, विजय खत्री, भीम बहादुर तामाङ, पेम्बा घिसिङ, बोस बहादुर तामाङ, दान बहादुर तामाङ र तेज बहादुर जिरे रहेका छन्। यसअघि दिल बहादुर जिरे र काजु तामाङ पनि सम्पर्क विहीन भएकोमा उनीहरूको उद्धार भइसकेको छ। प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। संघीय संसद सचिवालयले आज एक सूचना जारी गर्दै बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 को उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन्। यसअघि भदौ 11 गते अर्को सूचना नयाँसम्मका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अब भदौ 17 गते बुधबार दिउँसो 1 बजे बस्ने गरी तय गरिएको हो। भोटेकोशी बाढ़ीपछि रसुवाको टिमुरे र च्याफ्रुवेसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गनाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरेको छ। टिमुरे च्याफ्रुवेसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकप्टर कम्पनीहरूले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन्। शव हेलिकप्टर मार्फत अन्यत्र लैजान विशेष बकेट मगाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिधै शव राखेर लैजाने दुर्गन्ध फैलिएपछि शवलाई सुरक्षित रूपमा राखेर ओसार पोसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो। बाढ़ीपछि रसुवा नुवाकोट लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर मार्फत खोज तथा उद्धार कार्य जारी छ।

0: रसुवाको टिमुरमा नेपाली सेनाले बैंकका 5 सेफ भल्ट फेला पारेको छ। भदौ 15 गते खोज तथा उद्धारका क्रममा टिमुर क्षेत्रमा 30 सेफहरू फेला परेको नेपाली सेनाले जनाएको छ। फेला परेका 5 सेफ मध्ये 3 नेपाली र 2 चिनिया भाषामा लेखिएका छन्। 5 सेफ सेनाले सशस्त्र प्रहरीलाई भरपाई गरेर बुझाएको छ। यस अघि बाढ़ीले बगाएको अवस्थामा धादिङमा एउटा सेफ फेला परेको थियो। सो सेफ फोडेर रकम चोर्ने 29 जना धादिङबाट पक्राउ गरेका थिए। उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद गरिएको थियो। भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटमा रहेका 9 वाणिज्य बैंक र 1 विकास बैंकका शाखा कार्यालयहरू बगाएको थियो। कार्यालय पूर्ण रूपमा बगाउँदा बैंकमा रहेको नगद ऋणीले थितो राखेका सुन चाँदी र भल्ट पनि नदीमा मिसिएका थिए। भदौ 15 गते नुवाकोटको त्रिशुली स्थित ढुङ्गे बजारमा रहेको कृषि विकास बैंकको भवनमा प्रहरीले करिब 1,50,00,000 रूपियाँ नगद र 50 करोड़को सुन तथा महत्वपूर्ण कागजात फेला पारेको थियो। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि नेता डाक्टर शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन्। देउवा समूहले महाधिवेशनको कार्यतालिका ल्याउन भोलि बैठक राखेको छ। देउवा समूहको बैठक अघि आफ्नो समूहको धारणा बनाउन कोइरालाले नेताहरूसँग छलफल गर्न लागेका हुन्। कोइराला समूहको बैठक विशाल नगर स्थित सम्पर्क कार्यालयमा केही बेरमा शुरू हुने एक नेताले बताएका छन्। सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा 2-1 कदम पछि हटेर एकताको वातावरण बनाउनु पर्ने कोइराला निकट नेताहरूको मत छ। इतर समूहले राखेको राष्ट्रिय भेलामा समेत गएर सम्बोधन गरेका कोइराला पार्टी विभाजनको पक्षमा भने छैनन्। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितलाई राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ जम्मा गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली मन्त्री परिषदको बैठकबाट यो सहयोग गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पर्छले जानकारी दिएका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँग क्षतिग्रस्त संरचनाको पुननिर्माण र विपद व्यवस्थापनका निम्ति सो रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए। वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सिन्धुपाल्चोकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भदौ 11 गते काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 4 पासीकोटबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 5 भई हाल काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ रहेकी छिन्। उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि इराक लैजाने भन्दै लामो समयसम्म झुक्क्याइमा राखेकी थिइन्। विदेश नपठाई सम्पर्कविहीन भएपछि पीड़ितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा तामाङले 3 पीड़ितबाट कुल 10,00,000 रूपियाँ ठगी गरेको खुलेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 97.1 R2 र 97.3।

0: मेरो बिजनेस र रानीबाट टाढेस
1: बिजनेस त मेरै हो र ढिलो चाँडो रानी पनि मेरै हो जुन चिजलाई तैले मन पराउँछस् नि त्यो म तिम्रो हुन दिन्न र जुन चिज त चाहन्छस् नि त्यो म पाएर छोड्छु।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा विहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6 ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर ओडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते चरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ नेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थ थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0549411030
1: नामदु सेवा केन्द्र नामदु 9851322136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322136
1: जुगु सेवा केन्द्र जुगु 9851322141
0: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: kami pani nani ti hako batang helmu batang helmu bila kan lagi mon hotel tent pun si mana kurang unit langatnya awas sempani hap mana sawan orang awak tak kena unit orang tak mon sini
1: ya tapi kiti bani thasil kerjasi tapi ni bani ke sempurna saman atau bayi si rental and catering service terikat ma payah ni cek
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9851242883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिन बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। सरकारले सुरुमा फसेकाहरूको उद्धारका लागि बल्ल आयोजना प्रवर्धकलाई अनुमति दिएको छ। बाढ़ी गएको सातौं दिनपछि सरकारले बल्ल आयोजना प्रवर्धकलाई उद्धारको अनुमति दिएको हो। अनुमति पाएपछि आयोजना प्रवर्धक कम्पनीहरू, प्राविधिक टोली र आवश्यक उपकरण सहित फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन्। यसअघि सरकारले जलविद्युत आयोजनामा फसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको फन्दी सरकारी सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो, तर नेपाली सेनाको टोलीले सात दिनसम्म सुरुङमा फसेकाहरूको उद्धार गर्न सकेको छैन। सात दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरण सहित खोज तथा उद्धारमा खटिन भनेको हो। सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै गएपछि सरकारले अनुमति दिएको भन्दै आलोचना समेत भएको छ। यसअघि अपनाइएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने अवस्था आएको हो। रसुवा पहाड़ीमा परेका 4,270 जनाको उद्धार गरिएको छ। भुटेको सिहुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा पनि सम्पर्कविहीन भएका मध्ये हालसम्म 4,270 जनाको उद्धार गरिएको हो। दशअनुसार पछिल्लो पटक सोमबार मात्रै 68 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका 68 जना मध्ये दुईजना सिन्धुपाल्चोक र एकजना सिन्धुलीका रहेका छन्। सिन्धुपाल्चोकका 26 वर्षीय निमा तामाङ र 36 वर्षीय स्याङ्गो तामाङको सकुशल उद्धार गरिएको हो। यस्तै सिन्धुलीका 23 वर्षीय अनिल भुजेलको पनि सकुशल उद्धार गरिएको छ। अझै 4,599 जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। रसुवाको पोटेको सीमा आएको बाढ़ीले अकल्पनीय धनजनको क्षति गरेसँगै तामाकोसे किनारमा बस्ने मानिसहरू त्रसित बन्न थालेका छन्। नेपालका जोखिमयुक्त हिमताल मध्ये एक सोरोल्पा हिमतालको सम्भावित विस्फोटको खतराले स्थानीयमा त्रास थपिएको हो। रोल्पालिङ हिम श्रृंखलामा रहेको सोरोल्पा हिमताल र त्यहाँ बनेका अन्य साना तालहरू समेत विस्फोट हुने भएले तुलोखादेखि रामेछाप र सिन्धुली समेतका तामाकोशी र सुनकोशी नदी किनारका बासिन्दामा त्रास बढ़ेको छ। नदीमा पानीको बहाव बढ़न र सुस्ताउन थाले लगतै स्थानीय त्रसित हुने गरेका छन्। पटेकोशीको बाढ़ीपछि विस्फोटको उच्च जोखिममा रहेको सोरोल्पा हिमतालको त्रासले नदी किनारका मानिसहरू राति राम्रोसँग निदाउन समेत नसकिएको बताउँछन्। यसै मोडको अध्ययन अनुसार सोरोल्पा हिमताल उच्च जोखिममा रहेको हिमताल हो। जोखिम न्यूनीकरणका लागि सन् 2004 सोरोल्पा हिमतालमा बनाइएको 5 मिटर गहिरो र 70 मिटर लामो नहरले तालको पानीको सतह 3 मिटर घटाउन मदद गरेको थियो। थप नहरहरू निर्माण गरेर तालको पानीको सतह थप 15 देखि 17 मिटर तल जानुपर्ने विज्ञहरूले सुझाव दिए पनि त्यसै त तालको सतह घटाउने कुनै काम हुन सकेको छैन। जलवायु परिवर्तनका कारण भएको तीव्र तापक्रम वृद्धिसँगै सोरोल्पाबाट आउन सक्ने सम्भावित बाढ़ी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बारेमा उच्च चिन्ता छ। सन् 2008 1.55 वर्ग किलोमिटर रहेको सोरोल्पा तालको क्षेत्रफल सन् 2022 बढ़ेर 1.65 वर्ग किलोमिटर पुगेको थियो। अधिकतम गहिराई भने 136.5 मिटरबाट घटेर 125.6 मिटरमा झरेको थियो। त्यस्तै त सोरोल्पाको सम्भावित जोखिमको अध्ययन हुन सकेको छैन। हिउँ पग्लिने क्रम तीव्र भएसँगै रोलबालिङ क्षेत्रमा अरू ससाना तालहरू पनि बनिरहेका छन्। छोड़ नागपू नामक ताल पनि विस्तार भइरहेको छ। रोलबालिङ क्षेत्रमा रहेको सोरोल्पा लगायतका हिमताल वा चीनतर्फको भूभागमा रहेका हिमताल विस्फोट भए नेपालतर्फ ठूलो विनाश निम्तिनेछ। सोरोल्पा हिमताल विस्फोट भएमा दुलोखाको ना बेदिङ गुंगुर खोला दोङ याङ र सिंगटी भोले नागदह तामाकोशी मालु खोला सीतली र किर्नेटार तथा रामेसापको मन्थली सहित सुनकोशी किनारसम्मका दर्जनौ बस्ती र हजारौं घर परिवार जोखिममा पर्नेछन्। सोरोल्पाको सम्भावित जोखिमपछि राखिएका साइरनहरूले काम गर्न छाडेका छन्। पूर्व चेतावनी प्रणालीहरू स्थापना नभएका कारण नागरिकले हिम पहिरो वा हिमताल विस्फोटको सूचना समयमै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था निम्तन सक्नेछ। र राष्ट्रिय सभा बैठकमा भदौ 10 गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरिएको छ। राष्ट्रिय सभा सदस्य युवराज शर्माले भदौ 10 गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न माग गरेका छन्। आज बसेको बैठकमा उनी रसुवाको फुटेको श्री नदीमा आएको भेषण बाढ़ीलाई जलवायु सहित मानवले गरेको गलत छेड़खानीद्वारा निर्मित दुष्चक्रको प्रारम्भिक संकेतका रूपमा बुझ्न सकिने बताए। उनले नेपालको कमजोर सूचना प्रणालीलाई अत्याधुनिक बनाउनु पर्नेमा जोड़ दिँदै सरकारले उपचार प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने बताएका छन्। रसुवाको टिमुर स्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा गोर्खामा मृत फेला परेका छन्। गत बुधबार भोटेको नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्क विहीन भएका अधिकृत शर्माको शव गोर्खामा फेला परेको हो। उनको शव त्रिशुली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीसी राजकुमार श्रेष्ठले जानकारी दिए। पोस्टमार्टम पछि उनको सपरिवारले बुझेका छन् नदी किनारमा फेला परेको शवको शारीरिक बनावट अनुहार दाढ़ी तथा कपाल हातको बढ़े औंलामा रहेको पुरानो खत र दाँतको बनावट लगायतका आधारमा शवको पहिचान गरिएको हो। भन्सार अधिकृत शर्मा हुम्ला ताजाकोट गाउँपालिका दुईका स्थानीय हुन्। प्रतिनिधि सभाको बैठक बुधबारका लागि तय भएको छ। संघीय संसद सचिवालयले आज सूचना जारी गर्दै बैठक कमिटि र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचना अनुसार सभामुख टेपी अर्याली प्रतिनिधि सभा नियमले 2083 नियम 6 उपनियम 3 बमोजिम बैठक कमिटि र समय निर्धारण गरेका हुन्। भोटेको सिपाड़ी पुसी रसुवाको टिमुरे र स्याफ्रो बेसी क्षेत्रमा थुप्रिएका शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शवहरू गनाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शव बोक्न आनाकानी गरिएको छ। टिमुरे स्याफ्रो बेसी क्षेत्रमा रहेका शव दुर्गन्धित भएपछि निजी हेलिकप्टर कम्पनीहरूले हेलीभित्र खाली शव राखेर ल्याउन नसकिने बताएका छन्। शव हेलिकप्टर मार्फत अन्यत्र लैजान विशेष बकेटमा गाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिधै शव राखेर लैजाँदा दुर्गन्ध फैलिएपछि शवहरूलाई सुरक्षित रूपमा राखेर उसार पसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो। बाढ़ीपछि रसुवा नुवाकोट लगायत प्रभावित क्षेत्रमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर मार्फत खोज तथा उद्धार कार्य जारी छ। दोलखाको श्री नगरपालिकाका नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। नगर प्रमुख जिरेल फुटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्यहरू सहित खोजतलासका लागि नुवाकोट पुगेका हुन्। आज अभियान त्रिशुली पुगेका नगर प्रमुख श्रीले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुली स्थित ब्यारेकमा बेपत्ता भएका श्रीका नागरिकको विवरण बुझाएका छन्। उनले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोजतलास र उद्धार गरिदिन आग्रह गरेका छन्। नगर प्रमुख चेरेलको साथमा बाढ़ीपछि बेपत्ता भएका जेरी सातका प्रकाश तामाङ र जेरी नौका बोसबहादुर तामाङको परिवारका सदस्यहरू पनि नुवाकोट पुगेका छन्। नगर प्रमुख चेरेलले फुटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफू र पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको र रसुवाको धुन्चेसम्म पुग्ने प्रतिक्रिया दिए। भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा र नुवाकोटमा पुगेका जिरेका सातजना नागरिकहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा प्रकाश तामाङ विजय खत्री भीमबहादुर तामाङ पेम्बागी सिंह बुसबहादुर तामाङ तानबहादुर तामाङ र तेजबहादुर जिरेल छन्। यसअघि तिलबहादुर जिरेल र काजु तामाङ पनि सम्पर्कविहीन भएकोमा उनीहरूको उद्धार भइसकेको छ। हवस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यी समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफे ओइनाए पाडे सोटे कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बढी लैलै कसको टिभी बोक्नु नि भित्ती।
2: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिएको नि
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
4: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
5: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
6: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
7: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98444061414

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागि? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल्नु होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840079

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेम्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिकु चार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 22।
1: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भटेर टेन्ट कुर्सी भाँडा कुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त मान्छे?
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त ब्रिटिस रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
4: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, सायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512।

0: 8883 98422 2883 र कृष्ण श्रेष्ठ 98640020 41
1: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गे गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
3: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
3: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
3: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
3: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइनेछ। छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ। थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0494-11-0-30
3: नाम्दु सेवा केन्द्र नाम्दु 98-51-322-136
0: सेवा केन्द्र गैरीमुदी 98-51-32-21-37
3: जुगु सेवा केन्द्र जुगु 98-51-322-141
0: चरीकोट सेवा केन्द्र चरीकोट 98-51-32-21-34
3: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-51-322-147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

नेपाल को नया आवाज हम रेडियो 103.4 मेगाहर्ज छैन जाली।

Jani ka, dao ko.

0: एकीकृत घुमती सेवा शिविर संचालन होने संबंधी जीरी नगरपालिका को सूचना। जीरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
2: होइन बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डिडिसी दुध लिएर आउन
3: ल ल म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु
1: आहा कति मिठो दुध अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
0: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती चपी भिरकोट साथै कारखाना र परका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 0949420
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: पुरानो बाइक एक्सचेंज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767394722।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 好了，我物业帮你拿去再安好个，我站了路，我站了了路，没完个垃圾往往站着站都不谁完了，过来牛那个垃圾，俺们生活呢好，我那啥我那都干，我再干了了了，再往前呢。
1: 耶，这不你弟弟把你抬起来干个啥？这不你把你个香槟的香槟都背起是 rental and catering service， 这里可没白人钱。
0: 哎，我抓一个万一好，万一千万好，你再好打。
2: हजुर की सेवा में संपूर्ण नया सामान को साथ में सदरमुकाम सरीकोट में विवाह व्रत बंध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रम का लागि हामीलाई सम्झन होस्। हामी आवश्यक पर्यटन भोजपति तथा शुभ कार्य का लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौं। यहाँ आवश्यक चाइनीज टेन्ट चायर कुर्सी भाँडाकुड़ा कार्पेट म्यूजिक सिस्टम बत्ती लगायत का सामान भाड़ा में पाइन का साथ ही हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9851242883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
6: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494412020।
5: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगावाट।

0: PRBT 01500 33205 PRBT 6054 00017 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि व्यक्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

स्वपाड़ीका कारण ज्यान गुमाउनेको संख्या 1000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढ़ीमा परिनिधन भएका 1003 जनाको शव फेला परेको हो। चितवनमा मात्रै बाढ़ीमा परेका 321 जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा 216 र 170 जनाको शव भेटिएको छ। यसै गरी नुवाकोटमा 95, गोर्खामा 65, धादिङमा 57 र स्वामा 40 र तनहुमा 38 जनाको शव फेला परेको छ। त्यसमा विभिन्न मानव अंग समेत समावेश रहेको प्रहरीले जनाएको छ। बेपरमा परिहालसम्म 289 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2740 जनाको उपचार गरिएको छ। बाढ़ीमा परि 3916 जना अझै सम्पर्क विहीन छन्। प्राधिकरणका अनुसार रसुवाबाट 865, नुवाकोटबाट 1558 र विभिन्न जल विद्युत आयोजनाबाट 639 जना सम्पर्क विहीन रहेका हुन्। हालसम्म 11884 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2466 जना नुवाकोटमा, 398 जना रसुवामा, 260 जना धादिङमा र 329 जना काठमाडौँको होल्डिङ सेन्टरमा रहेका छन्। सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि आयोजना प्रवर्धकलाई अनुमति दिएको छ। बाढ़ी गएको सातौं दिनपछि सरकारले बल्ल आयोजना प्रवर्धकलाई उद्धारका अनुमति दिएको हो। अनुमति पाएपछि आयोजना प्रवर्धक कम्पनीहरू प्राविधिक टोली र आवश्यक उपकरण सहित फँसेका तथा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा परिचालन हुने भएका छन्। यसअघि सरकारले जल विद्युत आयोजनामा फँसेकाहरूको खोज तथा उद्धारका लागि एकद्वार प्रणालीबाट काम गरिरहेको फन्दी सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई उद्धारमा प्रत्यक्ष संलग्न हुन दिएको थिएन। नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारको प्रयास भइरहेको थियो तर नेपाली सेनाको टोलीले 7 दिनसम्म सुरुङमा फँसेकाहरूको उद्धार गर्न सकेको छैन। 7 दिनसम्मको प्रयासबाट अपेक्षित उपलब्धि हासिल हुन नसकेपछि सरकारले सम्बन्धित आयोजनाका कम्पनीलाई समेत प्राविधिक जनशक्ति र आवश्यक उपकरण सहित खोज तथा उद्धारमा खटिन भनेको हो। सुरुङमा फँसेका कर्मचारी तथा कामदारहरूको जीवन बचाउने सम्भावना क्षीण हुँदै गएपछि सरकारले अनुमति दिएको भन्दै आलोचना समेत भएको छ। यसअघि अपनाइएको उद्धारको तरिकाबाट अपेक्षित परिणाम नआएपछि अब नयाँ ढंगबाट अघि बढ़नुपर्ने अवस्था आएको हो। रसुवा बाढ़ीमा परेका 4270 जनाको उद्धार गरिएको छ। भुटेको सिहुँदै त्रिशुली नदीमा आएको बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये हालसम्म 4270 जनाको उद्धार गरिएको हो। जस अनुसार पछिल्लो पटक सोमबार मात्र 68 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका 68 जना मध्ये 2 जना सिन्धुपाल्चोक र 1 जना सिन्धुलीका रहेका छन्। सिन्धुपाल्चोकका 26 वर्षीय निमा तामाङ र 36 वर्षीय स्याङबो तामाङको सकुशल उद्धार गरिएको हो। यस्तै सिन्धुलीका 23 वर्षीय अनिल भोजी को पनि सकुशल उद्धार गरिएको छ। अझै 4599 जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। रसुवाको पोटेकोशीमा आएको बाढ़ी प्रभावितका लागि विदेशमा रहेका 2 दुलखाली व्यवसायीहरूले 72 लाख सहयोग गरेका छन्। दुलोखाको खोपासाको घर भई हाल अस्ट्रेलियामा रहेका दीपक खड्काली बाढ़ी प्रभावितका लागि 51 लाख सहयोग गरेका हुन्। उनी संस्थापक एवं अध्यक्ष भएको अस्ट्रेलिया स्थित 2 शैक्षिक संस्थाले करिब 51 लाख सहयोग गरेका छन्। खड्काको नेतृत्वमा संचालित क्राउन इन्स्टिच्यूट अफ हायर एजुकेशन र क्राउन इन्स्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी अस्ट्रेलियाले संयुक्त रूपमा 48,517 अस्ट्रेलियन डलर अर्थात करिब 51 लाख नेपाली रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्। यस्तै तुरोखाकै बैतेश्वर गाउँपालिका घर भई जापानमा व्यवसाय गर्दै आएका टिका श्रेष्ठले 21 लाख सहयोग गरेका छन्। श्रेष्ठको कम्पनी पुनः ट्रेडिङ जापानले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जमा गरेको हो। उनले प्रभावितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको बताएका छन्।
सभामुख टीपी अर्यालले पहाड़ी प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरे भएका छन्। संघीय संसद सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट सरकारको निर्णय बमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने सभामुखको सचिवालयले जनाएको छ। बेपदको कठिन घड़ीमा प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन सभामुखले सो रकम सहयोग गरेका हुन्। रौसुवाको पटेको सी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित सिन्धुपाल्चोकको पारविसी नगरपालिकाका 61 परिवारलाई पालिकाले 1,15,000 राहत दिने भएको छ। बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रति परिवार 1,15,000 रूपियाँ राहत दिने निर्णय गरेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए। उनका अनुसार नगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो रकम उपलब्ध गराइनेछ। भोटेकुसी बाढ़ीमा पारो बिसेका 61 जना नागरिक प्रभावित भएकोमा 1 जनाको शव फेला परेको छ भने 60 जना अझै बेपत्ता रहेको नगरपालिकाले जनाएको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका पारोबिसे नगरपालिकाका नागरिकहरू बाढ़ीमा परेका हुन्। बारोबिसे बेपदमा परेका आफ्ना नागरिकका परिवारलाई तत्काल सहयोग आवश्यक भएकाले नगरपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको बारोबिसे नगरपालिका 3 का वडाध्यक्ष जीवन भण्डारीले बताएका छन्। पृथ्वी लोकमार्ग अन्तर्गत कृष्णभीर पैह्रोले अवरूद्ध बनाएको सड़क सञ्चालनमा ल्याउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। फुटेकुसीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई लोकमार्ग अवरूद्ध भएको थियो। सड़क विभागले अवरूद्ध सड़क 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको हो। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णभीरमा परिचालन गरेको छ। पैह्रोले कटान गरेको सड़कको स्थलगत अनुगमनपछि सड़क विभागका सहसचिव चुना राज ढकाले बाढ़ीका ठूलो बहावका कारण सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पैह्रो खसेको बताए। लोकमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारू गर्ने गरी काम अघाडि बढ़ाइने उनले बताएका छन्। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म 10 देखि 15 दिनमा लोकमार्ग खुलाउने प्रयत्न गर्ने उनको भनाइ छ। दोलखाको सिरी नगरपालिकाका नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। नगर प्रमुख सिरेल भोटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्यहरूसहित खोज तलाशका लागि नुवाकोट पुगेका हुन्। आज बिहान त्रिशुले पुगेका नगर प्रमुख सिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुली स्थित ब्यारेकमा बेपत्ता भएका सिरेका नागरिक

0: विवरण बुझाएका छन्। उनले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोज तलाश र उद्धार गरिदिनु आग्रह गरेका छन्। नगर प्रमुख सिरिलको साथमा बाढ़ीपछि बेपत्ता भएका जरी सातका प्रकाश तामाङ र जरी नौका बोसबहादुर तामाङको परिवारका सदस्यहरू पनि नुवाकोट पुगेका छन्। नगर प्रमुख सिरिलले कोटेकुसी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफू र पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको रसुवाको थुन्चेसम्म पुग्ने प्रतिक्रिया दिए। कोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा र नुवाकोटमा पुगेका जिरीका सातजना नागरिकहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा प्रकाश तामाङ, विजय खत्री, पेम बहादुर तामाङ, पेमबागी सिंह, बोस बहादुर तामाङ, दान बहादुर तामाङ र तेज बहादुर चिरेल छन्। यसअघि तेल बहादुर चिरेल र काजु तामाङ पनि सम्पर्कविहीन भएकोमा उनीहरूको उद्धार भइसकेको छ। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ट्रेन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
4: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763-58-333।
5: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
6: डेंगू रोगबाट बस्ने उपाय बारे सूचना।
7: जलवायु परिवर्तनले गर्दा तापक्रम वृद्धि भएसँगै पहाड़ी तथा हिमाली क्षेत्रमा समेत लामखुट्टेको संख्या बढ़दै गएको छ। लामखुट्टेको टोकाईबाट हुने यो रोगका कारण धेरै मानिसहरू बिरामी पर्नुका साथै कतिपयको ज्यानै जाने गरेको छ। डेंगू संक्रमण हुँदा अचानक ज्वरो आउने, कड़ासँग टाउको जोर्नी र शरीर दुख्ने गर्दछ। लगातार बान्ता हुनुका साथै नाक र गिजाबाट रगत आउन थाल्यो भने खतराको लक्षण हुन सक्छ।
6: डेंगु लागेमा पर्याप्त झोलिलो पदार्थ पिउनुहोस्, झुलभित्र आराम गर्नुहोस् र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि प्रयोग गर्नुहोस्।
7: डेंगुबाट बच्नका लागि पूर्व सावधानी अप्नाउन जरुरी छ।
6: याद गर्नुहोस्, थोरै सफा पानीमा पनि लामखुट्टेले अण्डा पार्न सक्छ, त्यसैले घर वरिपरिका बाल्टिन, टायर, गमला, बोतल र यसको बिर्कोमा जमेको पानी हटाउनुहोस्। भण्डारण गरिएको पानी राम्रोसँग छोप्नुहोस्।
7: दिनमा आराम गर्दा र राति सुत्दा अनिवार्य रूपमा झोलको प्रयोग गर्नुहोस्।
6: शरीर ढाक्ने लुगा लगाउनुहोस् र लामखुट्टे भगाउने औषधिको प्रयोग गर्नुहोस्।
7: जनहितका लागि जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, इन्फेन्स डु मन्डे र ग्रीन तारा नेपाल।
8: गर्मी र वर्षा मौसम भएर होला गाउँभरि झाडा पखालाको प्रकोप छ। बिरामीलाई अस्पताल लैजाँदा लैजाँदै हैरान भइसक्यो।
0: झाडा पखाला गर्मी तथा वर्षायामसँगै फैलिने पानीजन्य रोग हो नि काका। जलवायु परिवर्तनका कारण हुने भारी वर्षा, पहिरो र बाढ़ीका कारण पानी दूषित हुने गर्छ। माटो र फोहोर बगेर नदीमा मिसिन्छ अनि मानिसहरूले त्यही दूषित पानीको सेवन गर्दा झाडा पखालाको संक्रमण हुन सक्छ। त्यही भएर पनि तपाईँको गाउँमा झाडा पखालाको प्रकोप भएको हुन सक्छ।
9: नर्स निनानी के भन्नु र, दिनमा तीन पटक भन्दा बढी पातलो दिशा जाने, पेट कटकट खाने, मडारिने उत्तिकै, यसपालिको झाडा पखाला कडा रहेछ नि नानी।
0: काकी, तपाईँलाई झाडा पखालाले निकै च्यापे जस्तो लाग्यो है?
9: त्यति मात्रै हो र, उच्च ज्वरो आउने, धेरै तिर्खा लाग्ने, आँखा भित्र गड्ने, पिसा पनि नआउने, आए पनि थोरै आउने, दिशामा रगत पनि देखिन थाल्यो। आइया मरिन्छ कि क्या हो?
0: ओहो, यो त खतराका लक्षणहरू हुन सक्छन्। समयमै स्वास्थ्य संस्थामा गइहाल्नु पर्छ है काकी। झाडा पखाला भएमा पर्याप्त झोलिलो पदार्थ पिउने गरौं। जीवन जल बनाएर 24 घण्टा भित्र खुवाऊ। 2 वर्ष भन्दा कम उमेरका बाल बालिकालाई निरन्तर स्तनपान गराउ। पिरो र चिल्लो खाने कुरा नखाऊ।
7: झाडा पखालाबाट बस्न उमालेको पानी मात्र पिउने गरौ। पिउने पानी सधैँ सफा भाँडोमा राखौं। दिसा पिसाब गरेपछि, फोहोर चलाएपछि, खानेकुरा खानु अघि तथा जनावर छोएपछि साबुन पानीले राम्रोसँग हात धोऊ। बासी र सडै गलेका खानेकुराहरू नखाऊ। जनहितका लागि जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका, इन्फेन्ट्स डु मन्दे र ग्रीन तारा नेपाल।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।

0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन
1: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन
0: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने
1: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
0: व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
1: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
1: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतेको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
0: मुख्य कार्यालय मैना पोखरी 0494411030
1: नामदु सेवा केन्द्र नामदु 9851322136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322138
1: जुगु सेवा केन्द्र जुगु 9851322141
0: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गांव पालिका 5 महीना पोखरी दोलखा।

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पुरानो बाइक एक्सचेंज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेंज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनुहुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: लाग्न हो बस्नुहोस् न म खाना बनाउँछु खाएर जाऊँ ल भाइ पनि आएको छ
1: हेर तेरिक भिना उसाउँदैछ रक्सी खाएर साध्य लाग्छ तपाईँको पिडले हेर्नुहोस् हाम्रो दिदी दुध लगाएर शिक्षो भइसक्नुभयो अब घर सम्हालेर बस्नु पऱ्यो भिनाजु यसरी भएन तिमीहरू पकाएर खाउने भट्टीतिर हिँड्नु

के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ पाए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 MHz जुरी सामुदायिक एफएम 94.5 MHz एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org/entertainment र हाम्रो वेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। दोस्रा बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1,000 नाग्यो। 3 जिल्लाका 7,000 घर क्षतिग्रस्त। सड़क पूर्वाधारमा 3 अर्बको क्षति। पुनर्निर्माण गर्न 50

0: सहमत बागमती का मुख्यमंत्री थापा काम करने बाटो खुला अदालत ने दिन अंतरिम आदेश की आर्थिक कारवाई में युग को समर्थन प्रति ईरान को निंदा
1: वा तपाईहरुलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
3: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
2: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज सरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM
0: अब समाचार विस्तारमा हालैको बाढ़ी र पहिरोका कारण रसुवा नुवाकोट र धादिङमा ठूलो भौतिक क्षति भएको छ सड़क विभागमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले बाढ़ीका कारण निजी आवास र सार्वजनिक संरचनामा अरबौंको क्षति भएको जानकारी दिएका हुन् भटेको सेतुले बाढ़ीले सड़क तथा पुलमा मात्र 23 अर्ब बराबरका संरचना क्षति भएको पाइएको छ सड़क विभागका महानिर्देशक विजय जयसिक अनुसार प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रूपियाँको क्षति देखिएको हो यसअघि विभागले करिब 20 अर्बको क्षति अनुमान गरे पनि कृष्णभेर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रूपियाँमा आएको उनले बताए क्षतिग्रस्त सड़क पुल तथा अन्य संरचनालाई थप सुरक्षित र आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब लगानी आवश्यक पर्ने विभागको अनुमान छ सड़क विभागमा थपका 30 वटा पुल बगेको उनले जानकारी दिएका छन् यसमध्ये 3 स्थानमा बेलीब्रिज राख्ने सरकारको तयारी छ भोटेको सीमा आएको बाढ़ी तथा पहिरोबाट 7570 वटा भवनमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले यसअघि करिब 5 देखि 6 हजार भवनमा क्षति पुगेको अनुमान गरिए पनि पछिल्लो अत्यावधिक तथ्याङ्क अनुसार क्षतिग्रस्त भवनको संख्या 7570 पुगेको जानकारी दिए उनका अनुसार तथ्याङ्क संकलन र क्षतिको वर्गीकरणको काम अझै जारी रहेकाले संख्या थप घट हुन सक्नेछ रसुवा पहाड़ीका कारण ज्यान गुमाउनेको संख्या 1000 नागेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढ़ीमा परि निधन भएका 1003 जनाको शव फेला परेको हो चेतवनमा मात्रै 321 जनाको शव फेला परेको छ भने नवलपरासी पूर्वमा 216 र नवलपरासी पश्चिममा 170 जनाको शव भेटिएको छ यसै गरी नुवाकोटमा 95 गोर्खामा 65 धादिङमा 57 रसुवामा 41 र तनहुमा 38 जनाको शव फेला परेको छ त्यसमा विभिन्न मानव अंग समेत समावेश रहेको प्रहरीले जनाएको छ विपदमा परि हालसम्म 279 जना घाइते भएका छन् घाइते मध्ये 168 जना विभिन्न अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2740 जनाको उपचार गरिएको छ बाढ़ीमा परि 3916 जना अझै सम्पर्कविहीन छन् प्राधिकरणका अनुसार रसुवाबाट 865 नुवाकोटबाट 1558 र विभिन्न जल विद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन रहेका हुन् हालसम्म 11884 जनाको उद्धार गरिएको छ उद्धार गरिएका मध्ये 2467 जना नुवाकोटमा 398 जना रसुवामा 260 जना धादिङमा र 329 जना काठमाडौँको होल्डिङ सेन्टरमा रहेका छन् बागमती प्रदेशमा सरकार गठन विरूद्ध परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बागमती प्रदेशकी राप्रपा प्रमुख सचेतक कुमारी तामाङले बहुमत प्राप्त नगरेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको दावी गर्दै नियुक्ति बदर गर्न र मुख्यमन्त्रीलाई कुनै पनि कार्य गर्न नदिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्। तर उच्च अदालत पाटन हेटौँडा इजालसका न्यायाधीश द्वय जनक पाण्डे र किरण कुमार पोखरेलको संयुक्त इजालसले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले मुख्यमन्त्री किरण थापा मगर तेजराती राशे भदौ 4 गते नियुक्त भएको र भदौ 9 गते नै प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसकेको तथ्यलाई आधार मानेको छ। मन्त्री परिषद गठन भई कार्य सञ्चालन गरिसकेको अवस्थामा प्रदेशको कार्यपालिकालाई लामो समयसम्म शून्य स्थितिमा राख्दा तत्काल गर्नुपर्ने काम कार्यवाहीमा प्रत्यक्ष असर पर्न सक्ने आदेशमा उल्लेख छ। अदालतले रिटमा उठाइएका अन्य संवैधानिक र कानूनी प्रश्नहरूको निरूपण अन्तिम फैसलाको समयमा हुने जनाउँदै तत्काल अन्तरिम आदेश जारी गर्न नमिलेको प्रष्ट पारेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिटिसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
0: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बिगु 4 सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-69-57-22।
9: तपाई यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamrowradiofm.org.np र हाम्रो पाठ वेबसाइट पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। बाढ़ी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै एमालेका नेता प्रदीप गेवालीले केन्द्रदेखि स्थानीय तहमा राजनैतिक संयन्त्र गठन गर्ने सहमति जुटेको जानकारी दिएका हुन्। पालिकामा पालिका अध्यक्ष प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र बनाएर जान सरकारलाई सुझाव दिएको उनले बताए। उनले सर्वदलीय बैठक प्रधानमन्त्रीले राख्नु राम्रो हुने भए पनि राजपाले पहल गरेको भन्दै सर्वदलीय बैठकका लागि सरकारले चासो लिनुपर्ने बताएका छन्। केन्द्रमा रवि लामी छानेको नेतृत्वमा उच्चस्तरीय राजनैतिक संयन्त्र बने, जस्तै बागमती प्रदेश बाढ़ी प्रभावित जिल्ला र पालिकामा राजनैतिक संयन्त्र बनाउने सहमति भएको राजपाका प्रवक्ता जगदीश खरेले बताए। त्यस्ता संयन्त्रले सरकारलाई उद्धार राहत र पुनर्निर्माणसम्म सहयोग पुग्ने उनको भनाई छ।

पोटेको सिरोत्रिशुली नदीमा बुधबार आएको बाढ़ी बाटो भएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब 26 अर्बको दावी पर्ने प्रारम्भिक अनुमान छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार इन्जिनियरिङ तथा ठेक्का बीमा अन्तर्गत 20 अर्ब 50 करोड़, सम्पत्ति बीमा 2 अर्ब 34 करोड़, मोटर बीमा अन्तर्गत 1 अर्ब 55 करोड़, परिवहन बीमा करिब 90 करोड़, अन्य बीमा 52 करोड़, 92 लाख र 4 करोड़ बराबरको स्वास्थ्य बीमा दावी पनि अनुमान गरिएको हो। सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा 13 अर्ब 4 करोड़को पनि अनुमान गरिएको छ। सबैभन्दा कम नेपाल माइक्रो इन्सुरेन्समा 5 लाख बराबरको दावी पनि अनुमान छ। रसुवाको भुटेको सी त्रिशुलीमा आएको बाढ़ीका कारण हालसम्म 15 वटा भन्दा बढ़ी जलविद्युत आयोजनामा क्षति पुगेको तथ्याङ्क छ। यसका साथै रसुवामा आएको बाढ़ीले जाँचपासका लागि यार्डमा राखिएका ठूलो परिमाणका सवारी साधन पनि बगाएको छ। यस्ता सवारी साधनको पूरै मूल्य बराबरको बीमा गरिएको हुन्छ। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ र गत वर्ष 2082 भदौको जेएनजी आन्दोलनमा 23 अर्ब 20 करोड़ बराबरको दावी परेको थियो। रसुवाको पोटेको सीमा आएको बाढ़ी प्रभावितका लागि विदेशमा रहेका दुई दोलखारी व्यवसायीहरूले 72 लाख सहयोग गरेका छन्। तोलखाको खोपा चाँगो घर भई हाल अस्ट्रेलियामा रहेका दीपक फड़काली बाढ़ी प्रभावितका लागि 51 लाख सहयोग गरेका हुन्। उनी संस्थापक एवं अध्यक्ष भएको अस्ट्रेलिया स्थित दुई शैक्षिक संस्थाले करिब 51 लाख सहयोग गरेका छन्। खड़काको नेतृत्वमा संचालित क्राउन इन्स्टिच्यूट अफ हायर एजुकेशन र क्राउन इन्स्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी अस्ट्रेलियाले संयुक्त रूपमा 48,517 अस्ट्रेलियन डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्। यसै तुरुखाको वैदेश्वर गाउँपालिका घर भई जापानमा व्यवसाय गर्दै आएका टिका श्रेष्ठले 21 लाख सहयोग गरेका छन्। श्रेष्ठको कम्पनी पूर्ण ट्रेकिङ जापानले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जमा गरेको हो। उनले प्रभावितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको बताएका छनृ।

0: رسول داری پروابید جلما از رابطی دیکی تین دین سما مدین استر کو برشا کو سمبھاونا دیکھیے گو شا چلتا تھا موسم ویگیان ویبھاگ کو موسم پوروانمان مہا ساکھالی رسوا نواکور دھادنگ ر چیتون لگات آس پاس کا ضلع میں برشا کو سمبھاونا رہے جناک ہو ای دئی استھان میں بھنی بھاری برشا سمیت ہونا سکنے موسم پوروانمان مہا ساکھالی جناک چھ اس مہا ساکھالی حال دیش پر منسونی وایو کو پرباب رہے پنی جناک چھ حال بھارت کو پشچم بنگال آس پاس رہے نمنچاپی چیتر کو پنی क्षेत्रको प्रभाव पनि नेपालमा देखिएको महाशाखाले जनाएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। रसुवा बाढ़ीले ठूलो क्षति गरेपछि अन्य क्षेत्रमा पनि बाढ़ीको त्रास बढ़ेको छ। विशेष गरी पोटेकोशी बाढ़ीपछि सोरपा हिमतालको त्रास बढ़ेको हो। हिमताल विस्फोटको त्रासका कारण तमाकोशी र सुनकोशी नदी किनारका बासिन्दामा चिन्ता थपिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: रसुवाको भोटेकोशीमा आएको बाढ़ीले अकल्पनीय जनधनको क्षति गरेसँगै तामाकोशी किनारमा बस्ने मानिसहरू त्रसित बन्न थालेका छन्। नेपालका जोखिमयुक्त हिमताल मध्ये एक छुरुल्पा हिमतालको सम्भावित विस्फोटको खतराले स्थानीयमा त्रास थपिएको हो। रोलवालिङ हिमश्रृंखलामा रहेको छुरुल्पा हिमताल र त्यहाँ बनेका अन्य साना तालहरू समेत विस्फोट हुने भयले दोलखादेखि रामेछाप र सिन्धुली समेतका तामाकोशी र सुनको कोशी नदी किनारका बासिन्दामा त्रास बढ़ेको छ। नदीमा पानीको बहाव बढ़न र सुसाउन थाले लगत्तै स्थानीय त्रसित हुने गरेका छन्। भोटे कोशीको बाढ़ी पछि विस्फोटको उच्च जोखिममा रहेको छोरोल्पा हिमतालको त्रासले नदी किनारका मानिसहरू राति राम्रोसँग निदाउन समेत नसकिएको बताउँछन्। इसी मोडको अध्ययन अनुसार छोरोल्पा हिमताल उच्च जोखिममा रहेको हिमताल हो। जोखिम न्यूनीकरणका लागि सन् 2000 छोरोल्पा हिमतालमा बनाइएको 5 मिटर गहिरो र 70 मिटर लामो नहरले तालको पानीको सतह 3 मिटर घटाउन मदत गरेको थियो। थप नहरहरू निर्माण गरेर तालको पानीको सतह थप 15 देखि 17 मिटर तल झार्नु पर्ने विज्ञहरूले सुझाव दिए पनि त्यसै यता तालको सतह घटाउने कुनै काम हुन सकेको छैन। जलवायु परिवर्तनका कारण भएको तीव्र तापक्रम वृद्धिसँगै छोरोल्पाबाट आउन सक्ने सम्भावित बाढ़ी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बारेमा उच्च चिन्ता छ। सन् 2008 1.55 वर्ग किलोमिटर रहेको छोरोल्पा तालको क्षेत्रफल सन् 2022 बढ़ेर 1.65 वर्ग किलोमिटर पुगेको थियो। अधिकतम गहिराई भने 136.5 मिटरबाट घटेर 125.6 मिटरमा झरेको थियो। त्यसै यता छोरोल्पाको सम्भावित जोखिमको अध्ययन हुन सकेको छैन। हिउँ पग्लिने क्रम तीव्र भएसँगै रोलवालिङ क्षेत्रमा अरू ससाना तालहरू पनि बनिरहेका छन्। छो नागपुर नामकको ताल पनि विस्तार भइरहेको छ। रोलवालिङ क्षेत्रमा रहेको छोरोल्पा लगायतका हिमताल वा चीनतर्फको भूभागमा रहेका हिमताल विस्फोट भए नेपालतर्फ ठूलो विनाश निम्तिने छ। छोरोल्पा हिमताल विस्फोट भएमा दोलखाको ना बेदिङ गोङ्गर खोला दोङयाङ र सिंगटी भोरले नागदह तामाकोशी मालुखोला सितली र किर्नेटार तथा रामेछापको मन्थली सहित सुनकोशी किनारसम्मका दर्जनौ बस्ती र हजारौं घर परिवार जोखिममा पर्नेछन्। छोरोल्पाको सम्भावित जोखिम पछि राखिएका साइरनहरूले काम गर्न छाडेका छन्। पूर्व चेतावनी प्रणालीहरू स्थापना नभएका कारण नागरिकले हिमपहिरो वा हिमतार विस्फोटको सूचना समयमै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था निम्तिन सक्नेछ। लक्ष्मी थामी हाम्रो रेडियो चरीकोट।
0: रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित सिन्धुपाल्चोकको 12 विषय नगरपालिकाका 61 परिवारलाई पालिकाले 1,15,000 राहत दिने भएको छ। बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रति परिवार 1,15,000 रूपियाँ राहत दिने निर्णय गरेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए। उनका अनुसार नगरपालिकाको बेपत व्यवस्थापन कोषबाट सो रकम उपलब्ध गराइनेछ। भोटेकोशी बाढ़ीमा पारो बिसेका 61 जना नागरिक प्रभावित भएकोमा एकजनाको शव फेला परेको छ भने 60 जना चाहिँ बेपत्ता रहेको नगरपालिकाले जनाएको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका 12 बिसे नगरपालिकाका नागरिकहरू बाढ़ीमा परेका हुन्। तोलोखाको सिटी नगरपालिकाका नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। नगर प्रमुख सिरेल भोटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्यहरूसहित खोज तलासका लागि नुवाकोट पुगेका हुन्। आज बिहान त्रेसोले पुगेका नगर प्रमुख सिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रेसोले स्थित ब्यारेकमा बेपत्ता भएका सिरेका नागरिकको विवरण बुझाएका छन्। उनले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोजतलास र उद्धार गरिदिन आग्रह गरेका छन्। नगर प्रमुख सिरेलको साथमा बाढ़ीपछि बेपत्ता भएका सिरेल सातका प्रकाश तामाङ र सिरेल नौका बोस बहादुर तामाङको परिवारका सदस्यहरू पनि नुवाकोट पुगेका छन्। नगर प्रमुख सिरेलले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफू र पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको र रसुवाको धुन्चेसम्म पुग्ने प्रतिक्रिया दिए। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा र नुवाकोटमा पुगेका जिरेका सातजना नागरिकहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा प्रकाश तामाङ, विजय खत्री, भीमबहादुर तामाङ, पेम्बा घिसिङ, बोसबहादुर तामाङ, दानबहादुर तामाङ र तेजबहादुर जिरेल छन्। यसअघि दिलबहादुर जिरेल र काजु तामाङ पनि सम्पर्कविहीन भएकोमा उनीहरूको उद्धार भइसकेको छ। हाम्रो समाचारमा अन्तर्राष्ट्रिय समाचार। अमेरिकी आर्थिक कार्यवाहीमा युको समर्थन प्रति इरानले निन्दा गरेको छ। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन युको समर्थन प्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताएका छन्। प्रवक्ता बागाईले अमेरिकामा आयोजित G20 अर्थ मन्त्रीहरू र सेन्ट्रल बैंकका गवर्नरहरूको बैठकमा सोमबार जारी गरेको यो वक्तव्यको जवाबमा सामाजिक सञ्जाल एक्स मार्फत यस्तो टिप्पणी गरेका हुन्। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकेर विश्वासका साथ शान्तिवार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ। अमेरिकी आर्थिक कार्यवाहीमा युको समर्थन प्रति इरानको निन्दा सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
3: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
3: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
4: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
5: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: કોસ્કો ટીવી બો કરે હેડ્યો ને કઈ અવતાર માં ખાવતો
1: કઠી ભરી લઈ લઈ કોસ્કો ટીવી બોગનો ની ભીટી આપને ટીવી બીક્યો અને બનાવને જાને લાગે કોની બનાવને પુકા ઓલાટ હોય ને
0: તેથી કુરામાં પણ ચિંતા કરવું પડશ તો સદર મુકામ ચરીકોટ બાટો ચરી ઘ્યાંગ જાને બાટોમાં રહેકો હમરે ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકી હો ને
1: એ હોય તીસુ ભાઈ મપની તીતે તીરે લાગી હાલશો ને હોય ના તે
2: अब आउनु हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट स्थितिमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: लालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण
1: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
0: स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण
1: शिविर सञ्चालन हुने मिति समय र स्थान
0: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1
1: स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे
0: नोट शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा

0: ก็วิ่งไปนี่นาฬิกาฮักโม่บ้าตาเหงาบ้าตาหนูเหงาวิวากันลายวันวันเจอร์เต็นต์กูเสียวานาคูรานิวนิกลังเอ็ดนะอาวาเซฟวันนี่ฮักโม่มาสาวนาหนูอาวาตาเจอร์เหงาหนูตาวันเฮนี
1: ่ย่ะตั้งไปเลยคิดที่บันทึกถ่ายเจอร์ขัดกันจีตั้งไปเลยวันนี้ก็สัมพันธ์สามัญอันตบไปที่สิรินทัลแอนด์แคชชิ่งเซอร์วิสจัดการมาไปเลยจี
2: हजुरहरुको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
3: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन आर्थिक वर्ष 2083-84 को आय

0: कार्यक्रम एवं बजेट स्वीकृत गर्ने
1: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक को नियुक्ति तथा पारिश्रमिक
0: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
1: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
1: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
1: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर ओडा नम्बर 7 क्षेत्रका लागि
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
1: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
0: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
0: मेटी 2083 श्रावण 22 गतिसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइन्छ
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
0: मुख्य कार्यालय मैना पोखरी 0949411030
1: नामदु सेवा केन्द्र नामदु 98513221636
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851222137
1: जुगु सेवा केन्द्र जुगु 98513221641
0: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221447
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
4: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
3: शिविरमा उपलब्ध सेवाहरू,
4: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
3: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
4: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
3: शिविर सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6।
3: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7।
4: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4।
3: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5।
4: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3।
3: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8।
4: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9।
3: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2।
4: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
3: स्थान सम्बन्धित वडा कार्यालय भवन। समय सबै स्थानमा बिहान 11 बजे।
4: नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचा सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झन होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पख तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँटो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुटी संघको संयुक्त अपील।
4: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ? त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्, किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ। पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्। यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त

0: ग्रामीण लक्ष्मण मोटरसाइकल वर्कसपली दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ। साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: एनसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको
1: नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रसारण
2: गर्नेवाला छौं। भएभरको संयन्त्र हामीले परिचालन गरेको छौं, अझ पनि गर्दैछौं।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
3: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेडिकल अस्पतालमा त्यो कामहरू शुरू भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
5: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुरेको छौँ र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ।
4: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनिसतमा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 भाग रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टीसहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
2: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भएभरको संयन्त्र हामीले परिचालन गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहेको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई बेवास्ता गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
2: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ, कति समय हाम्रो गल्ती भयो होला, कति समय हामी पुग्न सकेनौँ होला, राज्य समन्तर सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्युमा, र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए पनि हामी रेस्क्यु एफर्टमा हामी सुरक्षा कर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामी बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मौलिक अस्पतालमा कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने,
6: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै, अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौं, 5 चट्टान फोर्दैछौ, तर अहिले ब्लास्ट गरेको ढुङ्गोपट्टि फेरि अर्को ठुलो बाउन्डर देखियो त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथि पट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला, अब त्यो 24 मिटर माथि पुरै लेदोले भइरहेको रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउन्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन, त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ। त्यो सिद्धिएपछि मोस्ट प्रभावली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौ। सुरुङभित्र चाहिँ मुखमा मेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू फुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौं। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउन्डर भित्र गएको छैन, मेदो र सानसानो गेग्रेन मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ, तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
7: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
6: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ, सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौतीबारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
8: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वाचा हुन्छ तिनीहरू चाहिँ अहिले आउन सक्दैन. अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन डिभाइभ गर्दाखेरि अलिक चाडो आउन सक्छ किनभने टावर्स के पनि भएको छैन. त्यो करिडोरको अब करिब करिब 900 मेगा जतिको प्रोजेक्टमा क्षति पुगेको छ.
9: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखिया छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन. त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो? खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
8: सुरुङभित्र ठुलो पारसको बिल्डिङै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो. सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन. सुरुङभित्रको पारस भित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ. त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ. धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन.
9: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छेले कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
8: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो. त्यो चार तला बिल्डिङ हुन्छ टनेलभित्र होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ. यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ स्पिन देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ.
9: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने मिलिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ? खाँचो के छ त्यहाँ खासमा?
8: म्यान पावरले मात्रै पुग्दैन किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ. अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलि ढिलो भएको हो. छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुपर्छ.
9: यो क्षति नेपाली जलविद्युतको लागि

0: यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन. यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ. यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन, डोक्स कसरी डिजाइन गर्ने होइन, त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ. पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरैबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी जानु पर्यो होइन. हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ. एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला, त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ.
1: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला होइन.
0: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन. एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ. त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ.
2: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं. तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्यूब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ. रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ. पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँचिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ. केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर.
3: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र काभ्रेमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ.
2: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 आउनेछौ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
4: यो हो हाम्रो रेडियो 103.4 MHz.
5: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध.
6: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्. बलियो तारको प्रयोग गर्नुहोस्. सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्किनुहोस्.
5: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्.
6: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्. घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्.
5: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्.
6: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ.
5: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ. चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्. सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील.